0: मेरे जैसे सिंगर बाथरूम सिंगर होते हैं. बट मेरे ख्याल में हम सबको जो दिल में आए, जो जी में आए, वो गा लेना चाहिए, है ना. अगर हम ये देखते रहे कि यार हम कैसे लग रहे हैं, तो फिर मेरे ख्याल में हम यही सोचते रह जाएंगे. So, जनाब जब मैं ट्रैवलिंग कर रही होती हूँ तो मैं ऑलवेज लिसन हिप ऑफ जापानीज. हमारा नन्ना सा सितारा, इनको भी जापानीज आती है, तो हम भी माड़ी मोटी सीखने की कोशिश करते रहते हैं. शिजुकानी, अब मुझे ये लगा कि जब मैं सुन रही थी तो मुझे लगा शाजुका जो शिजुका है ये डोरेमोन में जो आती है उसको कहते हैं. देन आई एम आस्क फ्रॉम माई टीचर, उन्होंने कहा क्वाइट को शाजुका बोलते हैं जी. और जापानीज जो होते हैं वो सारे बहुत क्वाइट रहना पसंद करते हैं. मैंने कहा हम पाकिस्तानी तो बहुत जिसे कहते हैं ना टोल टमक्का, रौनक मेला. वसीम मलिक, वसीम इकबाल जो हैं, आप काफी समझदार लगते हैं मुझे, लेकिन मुझे आपकी ये पी डी सेंड करने की समझ नहीं आ रही. आप काइंडली पूरा मैसेज लिखें और फिर सेंड करें. ओके जी, मियां अजमल बट्टू हमारे साथ हैं. अस्सलाम वालेकुम टू ऑल. बहावल नगर से वालेकुम अस्सलाम एंड वेलकम टू द शो. प्रोग्राम का टाइम बहुत थोड़ा रह गया है, ओनली 20 मिनट्स आर लेफ्ट, सो जल्दी से आ जाएं. सागर अली, यस वी शुड रिप्रेजेंट आर सेल्फ. यस देखिए, मन में जो भी कुछ होता है ना, बोल दें, कह दें. अगर हम सिर्फ दिल ही दिल में रखेंगे तो दिल में बहुत सी बीमारियां बन जाती हैं. और मैं ये सच कह रही हूं, मेरे बहुत से ऐसे रिश्ते जो कि खुद को हम कभी कभी समझते हैं कि हम बहुत अच्छा कर रहे हैं, बट एक टाइम पे आके हमें लगता है कि नहीं यार हम बहुत गलत कर रहे हैं. आपके अंदर गुस्सा है, डिप्रेशन है, मतलब प्यार है, मोहब्बत है, सब निकाल दें, गुस्से को भी निकाल दें, मत अंदर रखें. ये सारी चीजें बीमारियों की तरफ आपको ले जाते हैं, क्योंकि माइंड आपका सिर्फ उसी के गिर्द घूमता रहता है. सो ऐसे ही तो नीना कहते भाई, आपके पास लोग भी होते हैं बट वो अनअवेलेबल होते हैं, ऐसा ही है राइट. वेलकम सलाम टू आरजेरम शहजादी जी, थैंक यू सो वेरी मच एंड वेलकम टू यू ऑल्सो. प्रोग्राम का हिस्सा बन जाइए, जल्दी से आइए और हमें बताइए कि इंसान कब खूबसूरत लगने लगता है आपके मुताबिक. हमें जो है वो जफर सदीक ने बताया, सागर ने बताया, सागर अली एंड हमारे साथ एक नन्ना सितारा, उन्होंने बताया कि जब आप जो है ना वो दिल से मुस्कुराते हैं तो आप अच्छे और खूबसूरत लगते हैं. और इसके साथ अगर और बहुत से लोग हमारे साथ जो पार्टिसिपेट कर रहे हैं वो हमें साथ ही साथ आंसर कर रहे हैं. मैं भी आंसर करूंगी बट नॉट बिफोर द प्रोग्राम, व्हेन प्रोग्राम ओनली ऑन हिज लास्ट ब्रीथ, जब प्रोग्राम बिल्कुल आखिरी सांसों पे होगा तब हम आपके साथ अपनी सारी राय शेयर करेंगे. जनाब कहते हैं ना, एक वक्त ऐसा भी आता है कि चलते चलते आपके साथ कोई ज्यादती भी करता है तो आप दरगुजर कर देते हैं. ये मोहब्बतों की जजा भी दोगे तो खैर है. एक वक्त ऐसा भी आता है ना जब आपके साथ कोई भी इंसान ज्यादती कर रहा है तो आप कहते हैं खैर है. क्यों कहते हैं वैसे ऐसा, और ऐसा कब होता है, और इतना स्टैमिना आपके अंदर कब आता है कि जब कोई आपको गलत भी आपके साथ कर रहा होता है और आप कहते हैं ओके इट्स ओके. ये मोहब्बतों की जजा भी दोगे तो खैर है, हमें दोस्त बन के दगा भी दोगे तो खैर है. ना कर्ज है ना तलब है कि याद रखो हमें, जहां जात तुम भुला भी दोगे तो खैर है. वो हरूफ हैं जिन्हें अपना मानी नहीं मिला, हम वो हरूफ हैं जिन्हें अपना मानी नहीं मिला, तुम हमें लोहे दिल से मिटा भी दोगे तो खैर है. क्योंकि मुझे जरा सी रोशनी करनी थी सो कर चली, अब सितम गर तुम हमें अपने सितम से बुझा भी दोगे तो खैर है. दियो ना हुआ, ایک وقت جب آپ کے اوپر ایسا آتا ہے کہ آپ کے ساتھ کوئی زیادتی کر رہا ہوتا ہے اور آپ اس کو دیکھ کے صرف مسکرا دیتے ہیں, پتہ کب ہوتا ہے؟ جب آپ انٹلیکچولی بڑے ہو جاتے ہیں, جب آپ کا دماغ جو ہے نا وہ اس چیز پہ قابو پا لیتا ہے کہ آپ نے رونا ہنسنا جو ہے وہ اپنے مطابق ہے. لیکن کبھی کبھی آپ خود اپنے آپ کو گلے لگا کے پاگلوں کی طرح رو لیتے ہیں, اپنے ساتھ اپنا سارا کتھارسس نکال لیتے ہیں, وہ بھی بہت اچھا ہوتا ہے. دل کے اندر یہ ساری چیزیں دبانے کے لیے نہیں, دل بہت خوبصورت چیز ہے, دل بہت پاک چیز ہے جس میں صرف آپ کے رب کریم کی ذات کا ہونا, آپ کے اس کائنات میں آنے کے وجود کا ہونا اور آپ کے اندر اچھی چیزوں کا ہونا صرف ضروری ہے, نہ کہ ہم دلوں کے اندر یہ ساری چیزیں یہ قدرتیں پال لیں. تو جہالت کا زمانہ, وہ کہتے ہیں زمانہ جہالیت, زمانہ جہلیت ساتھ چل رہا ہے ہمارے. بہت سے ایسے لوگ ہیں جو ابھی بھی زمانہ جہلیت میں رہتے ہیں, بہت سے ایسے لوگ ہیں جو ابھی بھی کھل کے مسکرا نہیں پاتے, بہت سے ایسے لوگ ہیں جو کھل کے جی نہیں پاتے, بہت سے ایسے لوگ ہیں جو کھل کے خوبصورت نہیں لگ پاتے. میں آپ کو سچ بتاؤں کہ انسان زندگی میں خوبصورت کب لگتا ہے؟ بھلے کب, جب وہ اپنے مطابق جینے لگتا ہے. جی ہاں, جب آپ اپنے لیے جینے لگتے ہیں نا, کسی بھی انسان کے لیے ایک پل, ایک ایسا موڑ جو ہے وہ ضرور آتا ہے جب اسے جینا پڑتا ہے کہ وہ اپنے آپ کو سیکریفائز کرے گا, یا وہ اس پار اپنے آپ کو لے جائے گا یا اس پار. آپ سوچتے ہیں ایک پوائنٹ پہ کھڑے ہو کے کہ یار مجھے اپنے آپ کو سیکریفائز کرنا چاہیے, یا مجھے اپنے آپ کے ساتھ یہ سمجھوتے کرنے چاہیے کہ یہ ہے وہ ہے. ابھی صبح ہی صبح میں کسی کو سمجھا کے آئی کہ آپ اپنے آپ کو سمجھوتا اپنے آپ کو کبھی بھی مت, اپنے آپ کو کبھی بھی اسٹیج پہ مت لے کے آئیں کہ آپ یہ دیکھیں کہ کوئی جو ہے وہ آپ کو سنبھالا دے. آپ اپنے آپ کو اپنے لیے بھی تو بچا کے رکھیں نا. اٹس ویری رانگ کہ ہم اپنے آپ کو خرچ کر دیتے ہیں, وہ ہماری مائیں بہنیں بھی ہوں, وہ اپنے سارے رشتوں پہ خود کو خرچ کر دیتی ہیں, تو جب ان کو سنبھالنے کا خود کو ٹائم آتا ہے تو وہ اپنے جوگی بھی نہیں رہتی نا. ہم سب لوگ ایسے ہیں کہ ہم اپنے آپ کو, اپنی فیلنگس کو, اپنی جیسے کہتے ہیں قیمتی وقت کو ہر جگہ پہ خرچ کر دیتے ہیں, ڈال دیتے ہیں ہر جگہ پہ, لیکن جب ہمارے سمیٹنے کا ٹائم آتا ہے, ہمارے کچھ پل رکنے کا ٹائم آتا ہے کہ جس میں کوئی ہمیں اس سٹیج پہ لے کے جو ہے نا, وہ ہمیں جو ہے نا اس سٹیج پہ آ کے ہمیں کوئی سودنگ محسوس کروائے, بٹ نو, وہاں پر کیا ہوتا ہے؟ کچھ بھی نہیں.
1: کہنا کہ تو مجھ کو چاہتا نہیں.
0: سو جناب, انسان زندگی میں, آپ سب نے کہا دیٹس نائس پوائنٹ آف ویو, ایک سٹیج ایسی آتی ہے کہ ہم ہر کسی کے بیہیویئر کو اگنور کر دیتے ہیں. ساگر علی ہمارے ساتھ ہیں. جی ویلکم, سلام ٹو عبد الغفور کیسر صاحب, بہت شکریہ کہ آپ سب لوگ ہمارے ساتھ ساتھ ہیں, اینڈ تھینک یو سو ویری مچ. وہ باتیں جو پی گیا تھا, وہ باتیں کھا گئی مجھ کو, ساگر علی کہہ رہے ہیں. یہ ایک کروڑ دفعہ بات بالکل صحیح ہے. وہ باتیں جو آپ کہتے ہیں نا پی گئی, بھائی فلانا تو بہت پیتا اپنے آپ کو بہت زیادہ, او بھائی پیتا نہیں ہے, زمین بھی پانی پی کے وہاں سے نرم ہو جاتی ہے اور وہاں پر سوراخ ہو جاتے ہیں. آپ نے کبھی نوٹ کیا ہے جب آپ کہیں پہ پانی نکالتے ہیں کسی زمین کو, آپ زمین کے اندر سوراخ کرتے ہیں تو وہاں پانی, آپ نلکا لگاتے ہیں تو وہ زمین گیلی ہوتی ہے, تو ہی تو آپ کو وہاں سے پانی کی جو ہے نا وہ رسائی ملتی ہے. تو جب آپ پی پی کے باتیں گیلے ہو جاتے ہیں تو آپ کے اندر جو ہے نا وہ سوراخ ہو سکتے ہیں. آپ کہیں سے بھی جسے کہتے ہیں نا, آپ کے اندر کہیں سے بھی سوراخ ہو جاتے ہیں اور آپ ٹوٹ جاتے ہیں, اور باتیں پھر کہیں سے بھی صرف کانوں سے نہیں جاتی اندر, پھر ہر جگہ سے جاتی ہیں. سو جناب, اپنے آپ کو سیکریفائز مت کریے گا, یہ میں خود کو بھی کہہ رہی ہوں. I always choose when a topic, میں سب سے پہلے خود کو اپنی ذات کو رکھتی ہوں کہ میں کہاں پہ ہوں, کس جگہ پہ کھڑی ہوں اور کیا کہہ رہی ہوں. تو اپنے آپ کو کبھی بھی سیکریفائز مت کریں, اس میں آپ کی صحت, آپ کی بیوٹی, آپ کا ٹائم, سب چیزیں شامل ہوتی ہیں, آپ کی اسٹڈی, آپ کے شوق, آپ کی زندگی میں اپنے آپ کو لے کے وہ پل جو آپ اپنے ساتھ بتانا چاہتے ہیں وہ سب شامل ہے. سو جناب, زندگی ایسے بہت سارے تحفے دیتی ہے کہ ہم خود کو چن سکیں, لیکن ہم ان ساری جگہوں پہ خود کو سیکریفائز کر دیتے ہیں. سو آئی وانٹ ٹو سے یو آل آف دیم, ڈونٹ سیکریفائز یور سیلف. ہم جا رہے ہیں ایک چھوٹی سی بریک پہ, آتے ہیں واپس. آپ نے جانا کہیں نہیں, میرے ساتھ رہیے, سنتے رہیے ایف ایم 100.
2: لاہور, گیٹ ریڈی ٹو گو مینگو کریزی. جوائن اس ایٹ ایمپوریم مالز مینگو فیسٹیول فرام 3rd جولائی ٹل 3rd اگست 2026. Where every rupees 40,000 you spend on shopping, dining or entertainment rewards you with an exclusive high tea buffet at Nishat Hotel, Jorhatown. And when you spend rupees 75,000 or more, enjoy a complimentary dinner buffet experience. Because at Emporium Mall, every moment is designed to delight.

0: की स्पेशल क्वालिटी सोप और सेवैया।
1: मैं अल्लाह की शैतान मर्दूत से।
2: بسم الله الرحمن الرحيم
1: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے
2: لن